0: زیوال کشمیر کے حالات پر پاکستانی رکشہ منتری خواجہ آصف کی ٹپڑیوں کی کڑی آلوچنا کی ہے۔ بھارت نے کہا ہے کہ یہ ٹپڑیاں پاکستان کی ناکامیوں کو چھپانے اور مانوادھکاروں کے الگھن سے دھیان بھٹکانے کی کوشش ہے۔ ودیش منترالے کے پروکتا رندھیر جائسوال نے سنواددتاؤں سے کہا کہ پاکستان کے قبضے والے کشمیر میں ویرودھ پردرشن اس لیے ہو رہے ہیں کہ پاکستان وہاں کے لوگوں کا دشکوں سے آرتھک شوشن، بنیادی ادھیکاروں کا ہنن اور پرشاسنک دمن کر رہا ہے۔ کھاڑی کھیتر میں جاری ٹکراؤ پر شری جائسوال نے بتایا کہ بھارتی دھوج والے 10 جہاز اب بھی فارس کی کھاڑی میں ہیں۔ انہوں نے کہا کہ 17 جون کو امریکہ اور ایران کے بیچ سہمتی پتر پر ہستاکشر ہونے کے بعد 11 جہاز ہورمز جلڈمرو مدھیہ سے بھارت پہنچے ہیں۔ انہوں نے امید جتائی کہ بھارتی دھوج والے باقی جہاز بھی جلد ہی ہورمز جلڈمرو مدھیہ کو پار کر سکیں گے۔ پردھان منتری نریندر مودی نے قطر کے امیر شیخ تمیم بن حمد الثانی کے ساتھ ٹیلی فون پر بات کی۔ قطر کے امیر نے رویوار کو راس لافان شہر میں ہوئے حادثے میں بھارتی ناگرکوں کی مرتیو پر دکھ جتایا اور گھائلوں کے شیگر سوستھ ہونے کی کامنا کی۔ پردھان منتری مودی نے پیڑت پریواروں کے پرتی سہانوبھوتی ویکت کرنے کے لیے دھنیواد کیا اور گھائلوں کو ترنت چکتسکی مدد پہنچانے کے لیے شری تھانی کی سراہنا کی۔ वित्त मंत्री निर्मला सीतारामन ने कहा है कि देश की अर्थव्यवस्था को मजबूत बनाने, विकास की गति को तेज करने और समावेशी विकास के लिए सभी पक्षों से और अधिक सहयोग आवश्यक है। उन्होंने ये बात कल नई दिल्ली में ग्लोबल कन्वर्जेंस फॉर ग्रोथ सम्मेलन को ऑनलाइन संबोधन में कही। श्रीमती सीतारामन ने कहा कि मौजूदा दुनिया में समृद्धि और चुनौतियां तो साझा हैं, लेकिन संघर्षों और अनिश्चितता का असर विकासशील और पिछड़े देशों पर अधिक पड़ता है। उन्होंने कहा कि चुनौतियों से निपटने के लिए साझा वैश्विक कार्रवाई जरूरी है। सरकार ने कहा है कि एथेनॉल मिश्रित पेट्रोल वैज्ञानिक रूप से प्रमाणित है और इसकी निरंतर निगरानी की जा रही है। सरकार ने स्पष्ट किया है कि सोशल मीडिया पर इस बारे में चल रही खबरें भ्रामक और निराधार हैं। सरकार ने कहा है कि E20 पेट्रोल की शुरुआत के बाद से एथेनॉल मिश्रण के कारण इंजन की खराबी या वाहन में तकनीकी खराबी की कोई भी व्यापक शिकायत सामने नहीं आई है। फीफा फुटबॉल विश्व कप में पुर्तगाल ने उज्बेकिस्तान को 5-0 से हरा दिया है। अमेरिका के ह्यूस्टन में हुए मुकाबले में क्रिस्टियानो रोनाल्डो ने 2 गोल दागे और इसके साथ ही रोनाल्डो 6 विश्व कप टूर्नामेंट में गोल करने वाले पहले खिलाड़ी हो गए हैं। और इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: आप हमें सुन रहे हैं फ्रीक्वेंसी मॉड्यूलेशन 100.7 मेगाहर्ट्ज पर आकाशवाणी के रायगढ़ केंद्र से। 7:05 हुए हैं। लीजिए सुनिए चित्रपट संगीत का कार्यक्रम। कार्यक्रम की पहली पेशकश में सुनिए मंजिल फिल्म का ये गीत जिसे गाया है किशोर कुमार ने। इस गीत की शब्द रचना की है योगेश ने, आर डी बर्मन का संगीत है। तो दोस्तों सुनिए ये गीत।